नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म 3CR कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। श्रोताहरू समक्ष म लोक आज मेलबर्न चौतारीको यो नियमित कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्वत 2083 साल असोज महिनाको 29 गते बिहिबार असोज शुक्ल पक्षको पञ्चमी तिथि थियो आज। तदनुसार इस्वी सम्वत 2026 साल अक्टोबर महिनाको 15 तारिक नेपाल सम्वत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौं यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौं। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारेन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौं जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। आज कार्यक्रममा यहाँहरू समक्ष साताको समाचार, साताको गीत, यस हप्ताको मेलबर्न वरपरका सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने केही विषयलाई पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौ। बाँकी रहेको समयमा केही दशैं गीत र दुर्गा भजनहरू पनि प्रस्तुत गर्नेछौ। सबैभन्दा पहिला साताको समाचार श्रोताहरूलाई स्मरण गराउन चाहन्छौ। साताको समाचारमा हामी यो साताभरिका नेपालका प्रमुख समाचारहरूलाई समेटेर प्रसारण गर्ने गरेका छौं।

नमस्कार, मेलबर्न चौतारी को साप्ताहिक समाचार कार्यक्रम में यहाँ सबैलाई हार्दिक स्वागत छ। म प्रस्तुता सरोजा श्रेष्ठ। सुरुमा साताका प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाली विदेश मन्त्री पेनी वोङ बीच वार्ता। अस्ट्रेलियाद्वारा बाढी पूर्ण लाभका लागि थप 1,50,00,000 अनुदान घोषणा। नेपाली विद्यार्थीलाई नयाँ भिसा नीतिमा अनुकूल व्यवहार गर्न अस्ट्रेलियासँग नेपालको आग्रह। सिधा हवाई उडानबारे पनि छलफल। गोर्खाको बुढी गण्डकी नदीमा आकस्मिक बाढी, करिब 35 घर बगाए, 10 जना बेपत्ता। मनासलु क्षेत्र जाने मार्गमा 100 भन्दा बढी विदेशी पर्यटक अलपत्र, सबै सुरक्षित। नेपाली कङ्ग्रेसको 15 महाधिवेशनबाट गगन थापा भारी मतले सभापतिमा निर्वाचित। जापानमा हुने 5 एसियाली प्यारा खेलकुदका लागि नेपालको 19 खेलाडी विदा। अब म सरोजा श्रेष्ठबाट सुन्नुहोस् साताको समाचार विस्तृतमा। सुरुमा अस्ट्रेलियामा रहेका नेपालीसँग सिधै जोडिएको खबर। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेश मन्त्री सिनेटर पेनी वोङ बीच 8 अक्टोबरमा मेलबर्नमा वार्ता भयो। नेपालको परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा मन्त्री वोङले नेपालको बाढी पीडित परिवार र समुदायप्रति गहिरो संवेदना व्यक्त गर्दै नेपालको पूर्ण लाभ र पूर्ण निर्माणमा अस्ट्रेलियाको साथ रहने प्रतिबद्धता दोहोर्याउनु भयो। सोही क्रममा अस्ट्रेलियाले राहत र प्रारम्भिक पूर्ण लाभका लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अनुदान घोषणा गरेको छ। काठमाडौँ फर्केपछि मन्त्री खनालले यससँगै अस्ट्रेलियाको कुल राहत सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको बताउनु भयो। अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीका लागि यो वार्ता विशेष महत्व रह्यो। मन्त्री खनालले नेपाली विद्यार्थी र प्रवासी नेपालीले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज र अर्थतन्त्रमा पुर्याएको योगदान उल्लेख गर्दै भर्खरै परिवर्तन भएको विद्यार्थी भिसा नीतिमा योग्य नेपाली विद्यार्थीलाई अनुकूल व्यवहार गर्न आग्रह गर्नुभयो। दुवै पक्षले नेपालमा अस्ट्रेलियाबाट मान्यता प्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षालय र अस्ट्रेलियाली विश्वविद्यालयबाट सैटेलाइट क्याम्पस खोल्ने सम्भावना बारे पनि छलफल गरे। व्यापार, लगानी, नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, श्रम गतिशीलता र नेपाल अस्ट्रेलिया सिधा हवाई उडान बारे पनि कुराकानी भएको छ। जलवायुको विषयमा मन्त्री खनालले नोभेम्बर 9-20 टर्कीको एन्टाल्यामा हुने खोप 31 सह अध्यक्षता सहितको अन्तर्राष्ट्रिय नेतृत्व प्रयोग गरी हिमालयको नाजुक परिस्थिति प्रणालीमा जलवायु परिवर्तनको असमान असर उजागर गर्न अस्ट्रेलियालाई आग्रह गर्नुभयो। हिमनदी अनुगमन, पूर्व सूचना प्रणालीको आधुनिकीकरण र जलवायु उत्थानशील पूर्वाधारमा प्राविधिक सहयोग विस्तार गर्ने बारे पनि छलफल भयो। सिडनीमा मन्त्री खनालले न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्ट्ससँग भेट गर्नुभयो। उहाँ वेस्टर्न सिडनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालसँग सिधा उडानको सम्भावना र प्रवासी नेपालीका सामुदायिक केन्द्र, भाषा तथा संस्कृति संरक्षणमा संस्थागत सहयोगबारे छलफल भयो। क्यानबेरामा उहाँले गभर्नर जनरल स्याम मोस्टेनसँग पनि भेट गर्नुभयो। मेलबर्न, सिडनी र क्यानबेरामा 2,00,000+ संख्यामा रहेको नेपाली समुदायको प्रतिनिधि, प्राज्ञ, उद्यमी र विद्यार्थीसँगको अन्तर्क्रियामा मन्त्री खनालले बाढी राहतका लागि छिटो सहयोग जुटाएकोमा प्रवासी नेपालीको प्रशंसा गर्नुभयो। अस्ट्रेलिया आउनुअघि मन्त्री खनालले फिजी र टुभालुमा भएको प्रिकोप नेताहरूको कार्यक्रममा कोप 31 लागि नेपालका 4 प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। विश्वको तापक्रम बढी वृद्धि 1.5°C सीमित गर्ने प्रतिबद्धता, ऋणको भार नबढाउने अनुदानमा आधारित अनुकूलन वृत्त, क्षति तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र सगरमाथादेखि समुद्रसम्म साझेदारी।
अब नेपालमा फेरि आएको अर्को बाढीको खबर। आइतबार अक्टोबर 11 बिहान करिब 4 बजे गोर्खाको बुढी गण्डकी नदीमा आकस्मिक बाढी आयो। गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार बाढीमा 10 जना बेपत्ता भएका छन् र 2 मोटरेबल र 4 झोलुङ्गे पुल गरी 6 पुल बगेका छन्। चुम्नुब्री गाउँपालिका 3 पयु र बगरमा करिब 35 घर बगेका छन् भने जगत, सलेरी, दोबाङ र घट्टे खोलामा पनि क्षति भएको छ। नेपाली सेना सहितका सुरक्षा कर्मीले उद्धार कार्य गरिरहेका छन्। बाढीका कारण अझै स्पष्ट भएको छैन। माथिल्लो जलाधारमा वर्षा भएको रेकर्ड नभएकाले पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुटेर बाढी आएको हुन सक्ने विपद व्यवस्थापन प्राधिकरण र एसी मोडको प्रारम्भिक आकलन छ। 341 मेगावटको बुढी गण्डकी जलविद्युत आयोजनाको सलेरी स्थित निर्माण स्थलमा पनि क्षति पुगेको छ। मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार मनास्लु जाने मार्गमा जगतमा 100 बढी विदेशी पर्यटक अलपत्र परेका छन्। सबै सुरक्षित स्थानमा रहेको र उद्धारको प्रयास भइरहेको जनाइएको छ। प्राधिकरणले बुढी गण्डकी, त्रिशुली र नारायणी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। दशैंको मुखमा पृथ्वी राजमार्ग सहित प्रमुख सडकमा अवरोध हुँदा काठमाडौँको नयाँ बस पार्कमा लामो र छोटो दूरीका धेरै सवारी अलपत्र परेका छन्। यात्रा गर्नु अघि आधिकारिक सडक सूचना हेर्न यातायात अधिकारीहरूले आग्रह गरेका छन्। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले चाडपर्वमा देशभर कडा सुरक्षा व्यवस्था गर्न सबै प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको छ। राजनीतितर्फ नेपाल काङ्ग्रेसको 15 महाधिवेशनबाट गगन कुमार थापा भारी मतका साथ पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ। थापाले 6,584 मत पाउनु भएको छ भने प्रतिस्पर्धी श्याम कृष्ण खड्कीले 375 मत पाउनुभयो। कुल 7,317 प्रतिनिधि मध्ये 7,039 जनाले मतदान गरेका थिए। विजयपछि थापाले पार्टीलाई रूपान्तरण गर्ने र जनताको गुमिएको विश्वास फर्काउने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो। विदेशमा रहेका नेपालीका लागि चासोको विषय। नेपालको ई राहदानी प्रणाली सञ्चालन गर्ने जर्मन कम्पनी म्युलाबरले बकैता भुक्तानी नभए सेवा रोक्ने चेतावनी दिएको छ। कम्पनीले राहदानी विभागलाई सोमबारसम्मको समय दिएको थियो। राहदानी छाप्ने अर्को जर्मन कम्पनी भेरिडुङपछि म्युलाबरकै प्रणालीमा निर्भर रहेकाले सेवा रोकिए देशभर राहदानी वितरण प्रभावित हुन सक्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाका कारण भुक्तानी रोकिएको हो। अर्को निर्णयमा सर्वोच्च अदालतले नेपाल राष्ट्रिय ब्याङ्कलाई ब्याङ्क खाता खोल्न र सञ्चालन गर्न राष्ट्रिय परिचय पत्रलाई मात्र अनिवार्य नगर्न अन्तरिम आदेश दिएको छ। अदालतले नागरिकताको प्रमाणपत्र लगायत अन्य कानुनी कागज पनि स्वीकार गर्न ब्याङ्कहरूलाई निर्देशन दिएको छ। खेलकुदमा अक्टोबर 18-24 जापानका आइची नागोयामा हुने 5 एसियाली प्यारा खेलकुदका लागि नेपालका 19 खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले विदाय गरेको छ। खेलाडीहरू टेक्वान्डो, एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, पावर लिफ्टिङ, पौडी, जुडो र विलचेयर टेनिस गरी 8 खेलमा सहभागी हुनेछन्। टोलीमा प्यारालिम्पिक्स काश्य पद विजेता अलेरा गोवर्धन पनि हुनुहुन्छ। अस्ट्रेलियाली क्रिकेट प्रेमीका लागि रोचक खबर। अस्ट्रेलियाली अलराउन्डर विल वोसिस्टो नेपाल प्रिमियर लिगको तेस्रो संरक्षणका लागि काठमाडौँ गोर्खामा आबद्ध भएका छन्। पहिलो 2 संरक्षणमा कर्णाली याकबाट
खेलेका वशिष्ठ अब काठमाडौँ टोलीमा अर्को अस्ट्रेलियाली तारा डेभिड वार्नरसँगै खेल्नेछन्।

अब एकपटक फेरि साताका प्रमुख समाचार। परराष्ट्र मन्त्री सिसिर खनाल र विदेश मन्त्री पेनी वाङ बीच मेलबर्नमा भएको वार्तापछि अस्ट्रेलियाले नेपालको बाढी पुनर्लाभका लागि थप 1,50,00,000 डलर अनुदान घोषणा गरेको छ। मन्त्री खनालले भर्खरको भिसा नीति परिवर्तनमा नेपाली विद्यार्थीलाई अनुकूल व्यवहार गर्न अस्ट्रेलियासँग आग्रह गर्नुभएको छ। गोर्खाको बुढी गण्डकी नदीको आकस्मिक बाढीमा करिब 35 घर बगेका छन् र 10 जना बेपत्ता। गगन थापा नेपाली काङ्ग्रेसको सभापतिमा 6,584 मत ल्याएर निर्वाचित हुनुभएको छ। बकैता भुक्तानी नभए यी राहदानी सेवा रोक्ने जर्मन कम्पनीको चेतावनीले राहदानी वितरण असर पर्न सक्ने जोखिम छ। दसैँको अवसरमा नेपाल यात्रा गर्दै हुनुहुन्छ भने बाढी र सडक अवरोधको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला। विजय दशमीको अग्रिम शुभकामना। अर्को साता फेरि नयाँ समाचार सहित भेटौँला। मेलबर्न चौतारी सुनिदिनु भएकोमा धन्यवाद। यसैका साथै आजलाई साताको समाचार पुरा भयो। नमस्कार।

साताको समाचार सुनिसकेपछि अब प्रस्तुतिमा साताको गीत। साताको गीतमा हामी नेपाली सङ्गीत क्षेत्रका कुनै एक स्रष्टा, गायक, गायिका, गीतकार वा सङ्गीतकारलाई रोजाइमा पारेर उनकै एक गीतलाई प्रस्तुत गर्ने गर्दछौँ। तर आज भने बडा दशैं 2083 सालको आज पाँचौँ दिन भएकोले एउटा दुर्गा भजनलाई साताको गीतको स्थानमा राख्नेछौँ। बडा दशैं 2083 सालको यो पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताहरू र तपाईँका परिवारका सम्पूर्ण सदस्यहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। श्रोताहरू समक्ष प्रस्तुत छ यो दुर्गा भजन। स्वर छ मान्डवी त्रिपाठीको, गीतकार र भक्ति रचना हो विपिन आचार्यको।

तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR AM 3CR डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँकैबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। श्रोताबृन्द, कार्यक्रममा अब प्रस्तुत छ हाम्रो स्थायी स्तम्भ आफ्नै कुरा। यस स्तम्भमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौँ। साथसाथै यस स्तम्भमा हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौँ। सबैभन्दा पहिला सुनौ सामुदायिक खबर, यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका।

निप्लिस नेबरहुड कम्युनिटी इन्कर्पोरेटेडको आयोजनामा दसैँ तिहार फेस्ट 2026 भव्य रूपमा सम्पन्न भएको छ। गत शुक्रबार 9 अक्टोबरका दिन साँझ 6 बजेदेखि 9 बजेसम्म एपिङ मेमोरियल हलमा आयोजना गरिएको उक्त उत्सवमा स्थानीय नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। नेपालबाट आउनुभएकी चर्चित गायिका दीपिका बयम्बु मगरको बेजोड सांस्कृतिक प्रस्तुति, सांस्कृतिक झाँकी तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू उत्सवका मुख्य आकर्षण रहेका थिए। बेटर चोइस मोर्गेज फाइनान्स मुख्य प्रायोजक रहेको उक्त निशुल्क कार्यक्रमलाई अस्ट्रेलियाली सरकार, ब्रिज इन्स्पेक्सन इन्जिनियर्स, रत्न ज्वेलर्स, सारथी अकाउन्टेन्ट्स र विकसेक न्यू फ्युचर्स लगायतका सङ्घ संस्थाहरूले सहयोग गरेका थिए। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले बडा दशैं 2026 को पावन अवसरमा अस्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। अक्टोबर 2026 जारी गर्नुभएको आधिकारिक शुभकामना सन्देशमा प्रधानमन्त्री अल्बनीजीले नेपालमा हालै गएको विनाशकारी बाढी पहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै पीडाको यस घडीमा अस्ट्रेलियाली सरकार र जनता नेपाली समुदायको साथमा रहेको प्रतिबद्धता जनाउनु भएको छ। पुस्तान्तरण हुँदै आएको नेपाली मौलिक संस्कृति र परम्पराको प्रशंसा गर्दै उहाँले असत्यमाथि सत्यको विजयको प्रतीक दशैंले सबैमा धैर्य, शक्ति र एकता प्रदान गरोस् भन्दै विजयादशमीको शुभकामना व्यक्त गर्नुभएको छ। एक्सपर्ट सगरमाथा ब्लुजको आयोजनामा रिचा मेमोरियल एक्सपर्ट सगरमाथा लिग ESL 6th एडिसन 2026 औपचारिक उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ। गत आइतबार 11 अक्टोबरका दिन बिहान 11:30 बजे जेसी डोनाथ रिजर्भमा आयोजित विशेष समारोहमा विभिन्न खेलकुद प्रेमी तथा सामुदायिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। एक्सपर्ट एडुकेसन एन्ड भिजा सर्भिसेस मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा बेटर चोइस मोर्गेज फाइनान्स, बुद्ध ट्राभल्स एन्ड टुर्स, वोक्सरा, पापा जिनोज पिज्जा, क्राफ्टी, काठमाडौँ प्रोपर्टिज र ट्याक्स टिम लगायतका संस्थाहरूको सहयोग रहेको छ। नेवापुचा मेलबर्नको आयोजनामा दसैँ तिहार सेलिब्रेसन एन्ड ग्रेटिट्युड नाइट सफलताका साथ सम्पन्न भएको छ। गत आइतबार 11 अक्टोबरका दिन साँझ 5:30 बजेदेखि 8:30 बजेसम्म ग्लेनरोय सिनियर सिटिजन सेन्टरमा आयोजित उक्त कार्यक्रममा स्थानीय समुदायका सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। दसैँको पावन अवसरमा आयोजित यस विशेष साँझमा सांस्कृतिक आदान प्रदान गरिनुका साथै समुदायका सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरिएको थियो। क्रानबन ज्ञानज्योति पाठशालाको आयोजनामा दसैँ फेस्टिभल कल्चरल प्रोग्राम 2026 सोमबार 12 अक्टोबरका दिन साँझ 5:30 बजेदेखि 10 बजेसम्म क्रानबन पब्लिक हलमा आयोजना गरियो। कार्यक्रममा चर्चित कलाकारहरू सुजन पराजुली, मन्जु पौडेल र सन्दीप नेउपानेको साङ्गीतिक प्रस्तुति रहेको थियो। ICS माइग्रेसन एन्ड एडुकेसन मुख्य प्रायोजक तथा टाइम्स कफी एन्ड रेस्टुरेन्टको सहयोगमा आयोजना गरिएको यो कार्यक्रम पूर्ण रूपमा निशुल्क रहेको थियो। मेलबर्न पश्चिम भजन समाजको आयोजनामा सोमबार 12 अक्टोबरका दिन साँझ 6:00 बजेदेखि 8:30 बजेसम्म नेपाली भजन साँझ आयोजना गरियो। श्री स्वामीनारायण गुरुकुल राजकोट संस्थान मेलबर्नमा सञ्चालन भएको यस धार्मिक तथा भक्ति सङ्गीत कार्यक्रममा भजन कीर्तन र भक्ति सङ्गीत प्रस्तुत गरिएको थियो। आयोजकले सम्पूर्ण भक्तजन तथा स्थानीय बासिन्दाहरूलाई उपस्थितिका लागि हार्दिक आभार व्यक्त गरेको थियो।

2083 सालको बडा दशैं, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा भिक्टोरियावासी नेपाली समुदायप्रति सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। सुदीप श्रेष्ठ, अध्यक्ष, नेपालीज एसोसिएसन अफ भिक्टोरिया।

0: ओहो, आज पनि कलेज जान ढिलो भइसक्यो त। छिट्टो गर्नु पर्यो। के मेसेज आयो? काम एप्लाई गरेको थिए, त्यही पो हो कि? ए, एटिओबाट पो रहेछ। ओहो, $3,000 ट्याक्स रिटर्न हुने भएछ। लिङ्क पनि रहेछ। प्रोसेस के रहेछ? हेर्नु पर्यो। ब्याङ्क डिटेल पठाउनु पर्ने रहेछ। पठाइहाल्छु। आहा, कस्तो पैसाको खाँचो भएको बेलामा ट्याक्स रिफन्ड पो आउने भयो। के आएछ फेरि? ए, पैसा आयो जस्तो छ। आएको छैन त। बरु मेरो खातामा भएको पैसा पनि छैन त। के भयो? लौ न।
1: अस्ट्रेलियन ट्याक्स अफिसले कहिले पनि फोन वा टेक्स्ट मेसेजबाट संवेदनशील जानकारी माग्दैन। यदि तपाईँले ट्याक्स अफिसको नाममा अनावश्यक कल वा मेसेज प्राप्त गर्नुभयो भने तुरुन्तै एटिओको आधिकारिक नम्बरमा सिधै फोन गरेर क्रस चेक गर्नुहोस्। कुनै पनि शंकास्पद गतिविधि लागेमा आफ्नो माई गभ एकाउन्टमा लगइन गरेर कर सम्बन्धित सबै सन्देशहरू राम्रोसँग चेक गर्नुहोस्। फोन वा मेसेज मार्फत तपाईँलाई पैसा फिर्ता गर्नु छ वा जरिवानाको धम्की दिने जस्ता कुराको कहिल्यै विश्वास नगर्नुहोस्। साथै फोन वा इमेलमा आफ्नो ब्याङ्क विवरण पनि कहिल्यै नदिनुहोस्। एक्ट नाउ, स्टे सेक्योर।
2: नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत।
3: अब सुन्दैछौ एउटा दशैं ताकाकै गीत। यस गीतमा स्वरहरू हो नारायण गोपाल र दिलमाया खातीको। रत्न शमशेर थापाको गीत रचनामा नारायण गोपालकै संगीत रहेको छ।

0: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन गइरहेका छौं। तपाईँहरूको पनि आफ्नो समाज, समुदाय, संगठन वा क्लबहरूमा कुनै कार्यक्रम आयोजन हुन गइरहेको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। हामी त्यसलाई यस रेडियो कार्यक्रम मार्फत प्रचार प्रसार गर्नेछौँ। हामीलाई इमेलद्वारा जानकारी गराउन सक्नुहुनेछ melbournechautari@gmail.com। साथै मेलबर्न चौतारीको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। अब पालो यो साताको सामुदायिक जानकारीहरूलाई श्रोताहरू समक्ष प्रस्तुत गर्ने, यसलाई पनि प्रस्तुत गर्दै सहकर्मी कृतिका।
1: श्रोतावृन्द, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। अघिल्ला वर्ष झै यस वर्ष पनि मेलबर्नमा दसैँको माहौल सुरु भइसकेको छ। दसैँलाई लिएर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। दसैँ अर्थात् विजया दशमी अब केही दिनमै हाम्रो घर आँगनमा आउँदैछ। नेपालबाट टाढा भए पनि दसैँको सम्झना र उत्साह भने हामी सबैको मनभरि छ। यही दसैँको माहौललाई अझ विशेष बनाउन मेलबर्न आसपास र भिक्टोरियामा हुन गइरहेका दसैँका कार्यक्रमहरूको सूचना हामी यहाँहरूमाझ प्रस्तुत गरिरहेका छौँ। कार्यक्रमहरू कहाँ के हुँदैछन्, कहिले हुँदैछन् अनि यहाँहरू कसरी सहभागी हुन सक्नुहुनेछ भन्ने बारेमा आज हामी दसैँका सूचनाहरू यहाँहरूमाझ प्रस्तुत गर्दैछौँ।

डोरेन मोरन्डा नेप्लिज कम्युनिटीले म्यान्टेलो महिन्द्राको मुख्य प्रायोजनमा महिन्द्रा डिएमएनसी दसैँ फेस्टिभल सेलिब्रेसन 2026 आयोजना गर्ने भएको छ। यो कार्यक्रम आउँदो शुक्रबार 16 अक्टोबरका दिन साँझ 5 बजेदेखि इपिङ मेमोरियल हलमा हुनेछ। कार्यक्रममा चर्चित कलाकारहरू आरती रुचाल र प्रकाश सापकोटाको साङ्गीतिक प्रस्तुति, डिजे तथा सांस्कृतिक नाचगान र नेपाली परम्परागत परिकार रहनेछन्। प्रवेश शुल्क वयस्कको लागि $28, बच्चा 5-12 वर्षसम्मका लागि $15 र 5 वर्षभन्दा कम उमेरका बालबालिकाको लागि निःशुल्क तोकिएको छ। मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको आयोजना तथा एक्सपर्ट एडुकेसन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा दसैँ फेस्टिभल 2026 सञ्चालन हुँदैछ। यो महोत्सव आउँदो शनिबार 17 अक्टोबरका दिन दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म 120 ब्याडन पावेल ड्राइभ टर्नेट भिक्टोरियामा आयोजना हुनेछ। कार्यक्रममा चङ्गाचेत, सांस्कृतिक नृत्य, बालबालिकाका लागि खेलकुद, सांस्कृतिक प्रस्तुति र निःशुल्क खानाको व्यवस्था गरिएको छ। सहभागिताको लागि रजिस्ट्रेसन अनिवार्य गरिएको छ। थप जानकारीको लागि कार्यक्रम कोअर्डिनेटर जेनिसा गौतमज्यूलाई 0415206818 वा भाइस प्रेसिडेन्ट ज्योति करेलज्यूलाई 0451032748 सम्पर्क गर्न सक्नुहुनेछ। बालाघाट नेपाली फुटबल क्लब बिएनएफसीले खसी कप गर्ल्स फुटबल म्याच फर अल एजेस आयोजना गर्दैछ। यो प्रतियोगिता शनिबार 17 अक्टोबरका दिन बिहान 9 बजेदेखि 1101 1109 वारेन हाइप स्ट्रिट बुडिन यङ भिक्टोरियामा सञ्चालन हुनेछ। दसैँको अवसरमा महिला तथा बालबालिकाहरूबीच खेलकुद र सामुदायिक सद्भाव प्रवर्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा सम्पूर्ण उमेरका महिलाहरूलाई सहभागिताका लागि हार्दिक आह्वान गरिएको छ। एनआरएनए भिक्टोरिया, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया र अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरको संयुक्त आयोजनामा बडा दसैँ, तिहार, नेपाल सम्बत, महपूजा तथा छठ पर्वको अवसरमा वृहत शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हुने भएको छ। यो कार्यक्रम आउँदो आइतबार 18 अक्टोबरका दिन डिगर्स रेस्ट स्थित एएनएमसीमा सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत बिहान 10:30 बजेदेखि दिउँसो 2:30 बजेसम्म न्याभ कम्युनिटी कन्सल्टेसन र दिउँसो 2:30 बजेदेखि राति 10 बजेसम्म पर्व विशेष शुभकामना आदान प्रदान तथा सांस्कृतिक उत्सव रहनेछ। आयोजक संस्थाहरूले भिक्टोरियावासी सम्पूर्ण नेपालीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्। नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरिया एनएसएबीले 7th ओसिनिया नेपाली स्पोर्ट्स मिट ओएनएसएम 2027 लागि टिम भिक्टोरियाको तयारी तथा प्रेस मिट हाइलाइट्स सार्वजनिक गरेको छ। आउँदो मार्च 25-28, 2027 एडिलेड साउथ अस्ट्रेलियामा आयोजना हुने उक्त प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, गल्फ, टेनिस, ब्याडमिन्टन, टेबल टेनिस, एथलेटिक्स र स्विमिङ गरी 10 खेलहरू समावेश गरिएका छन्। दर्ता शुल्क प्रति खेलाडी $50 तोकिएको छ भने दर्ता गर्ने अन्तिम मिति 31 डिसेम्बर 2026 रहेको छ। इच्छुक खेलाडी, क्लब र स्वयंसेवकहरूलाई एनएसएभीको फेसबुक पेज मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ। बालाघाट नेपाली समाजले भिक्टोरिया सरकारको प्रायोजनमा दसैँ तिहार सेलिब्रेसन प्रोग्राम 2026 आयोजना गर्ने भएको छ। यो उत्सव आउँदो आइतबार 1 नोभेम्बरका दिन दिउँसो 4 बजेदेखि राति 9 बजेसम्म ब्राउन हिल कम्युनिटी हलमा सञ्चालन हुनेछ। बालबालिका तथा स्थानीय बासिन्दाहरूसँग दसैँ र तिहार मनाउन आयोजित यस कार्यक्रमबारे थप विवरणहरू चाँडै सार्वजनिक गरिने आयोजकले जनाएका छन्। भिक्टोरियाको बेन्डिगोमा सामूहिक इही अर्थात् बेल विवाह आयोजना गरिने भएको छ। यो धार्मिक तथा सांस्कृतिक कार्यक्रम आउँदो शनिबार 5 डिसेम्बरका दिन वृष्टि गणेश मन्दिर परिसर द ग्रेट स्तूपा अफ युनिभर्सल कम्प्यासन
25 सेन्ट एन्ड्रियुज एभेन्यू मायर्स फ्ल्याट भिक्टोरियामा सञ्चालन हुनेछ। आफ्ना बालबालिकाहरूको सामूहिक यही गराउन इच्छुक अभिभावकहरूलाई अग्रिम आशय व्यक्त गर्न आह्वान गरिएको छ। थप जानकारीका लागि पियुष कायस्थज्यूलाई 04-03-402-262 वा भूषणराज श्रेष्ठज्यूलाई 04-50-512-262 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हामी हरेक हप्ता बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म भिक्टोरियाको मेलबर्न स्थित कम्युनिटी रेडियो 3CR 855 AM यो प्रसारण लिएर सन् 2003 सालदेखि यहाँहरूको सेवामा आउने गरेका छौं। मेलबर्न चौतारीको आजको यो कार्यक्रममा आफ्नै कुरा स्तम्भभित्र नै अब सुन्दैछौ। हामीसँग प्रत्यक्ष सरोकार रहेको विषय स्वास्थ्य सम्बन्धी प्रस्तुतिलाई यस प्रस्तुतिलाई लिएर आउँदै हुनुहुन्छ सहकर्मीहरू कृतिका पौडेल र प्रमोद सुवेदी। हामी श्रोताहरूलाई यो पनि जानकारी गराउन चाहन्छौ, यस चर्चामा व्यक्त भएका विवरणहरू सामान्य जानकारीका लागि मात्र हो। यहाँहरूको स्वास्थ्यसँग सुहाउँदो र भरपर्दो सुझाव सल्लाहको निम्ति कृपया आफ्नो जीपी अथवा विशेषज्ञहरूसँग सम्पर्क गर्नुहोला।
1: नमस्कार श्रोताबिन्द, मेलबर्न चौतारीको स्वास्थ्य श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। म प्रमोद सुवेदी, सदाझैँ मसँगै मेरो सहकर्मी कृतिका पौडेल पनि हुनुहुन्छ। कृतिका, हार्दिक स्वागत छ।
2: धन्यवाद प्रमोदजी।
1: कृतिकाजी, हामीले योभन्दा पहिलाको चरणमा हाम्रो लिभरको बारेमा कुरा गऱ्यौँ, मस्तिष्कको बारेमा कुरा गऱ्यौँ, आन्द्राको बारेमा कुरा गऱ्यौँ, हाम्रो मुटुको बारेमा पनि कुरा गऱ्यौँ। यही अङ्गहरूको कुरा गर्ने क्रममा आज हामी किडनीको बारेमा कुरा गरौँ न, मृगौलाको बारेमा। मृगौलाको काम भनेको पिसाब बनाउने मात्रै हो, यसको बारेमा पहिला बुझाइदिनुहोस् न
2: प्रमोदजी। हामीले जुन किडनी अथवा मृगौला भन्छौँ, यसलाई हाम्रो घरमा पहिला अथवा अहिले पनि नेपालमा प्रयोग भइरहने फिल्टर जुन छ, पानीको फिल्टर, त्योसँग जोडौँ। मृगौलाको काम पिसाब बनाउने मात्र नभइकन त्यसभन्दा धेरै छ। मृगौलाले हाम्रो रगत फिल्टर गर्छ, फोहोर पदार्थ हटाउँछ, पानीको मात्रा सन्तुलनमा राख्छ, अनि हाम्रो शरीरमा चाहिने जुन तत्त्वहरू छन्, सोडियम पोट्यासियम, यस्ता तत्त्वहरूलाई रेगुलेट पनि गर्छ। त्यति मात्र नभइकन रक्तचाप नियन्त्रण गर्ने प्रक्रियामा पनि भूमिका खेल्छ। र रातो रक्तकोष जुन छ, हामी जुनलाई रेड ब्लड सेल भन्छौँ, त्यसको उत्पादनमा सहयोग गर्ने हर्मोन पनि बनाउँछ। अब हेर्नुहोस् त, मृगौलाको कति धेरै काम रहेछ
1: है। सानो अङ्ग तर काम चाहिँ कति धेरै रहेछ नि।
2: एकदमै। तर दीर्घकालीन मृगौला रोगको चुनौती के हो भने, सुरुको अवस्थामा धेरै मानिसलाई कुनै स्पष्ट लक्षण नदेखिन सक्छ।
1: त्यसो भने कसलाई चाहिँ अलि बढी जोखिम हुन्छ त?
2: विशेष गरी मधुमेह भएका व्यक्तिहरूलाई, उच्च रक्तचाप भएका व्यक्तिहरूलाई, कसैलाई मुटु वा रक्तनली सम्बन्धी रोग छ भने, अथवा पारिवारिक इतिहासमा कसैलाई मृगौलाको समस्या छ भने, र अन्य केही स्वास्थ्य समस्याहरू भएका व्यक्तिमा जोखिम बढी हुनसक्छ।
1: अनि मृगौलाको कुरा गर्दै गर्दाखेरि हामीले एकअर्कालाई सम्झाएको पनि हुन्छौँ, दिनमा सकेसम्म 2 लिटरभन्दा बढी सकिन्छ भने 3-4 लिटर पानी पिउनै पर्छ है भन्ने कुरा। यो र मृगौलाको स्वास्थ्यसँग कस्तो सम्बन्ध रहन्छ त, त्यो साँच्चिकै सही हो त
2: प्रमोची? पानीको आवश्यकता व्यक्ति अनुसार फरक हुन्छ, त्यसैले त्यो सबैका लागि 3-4 लिटर पानी पिउनै पर्छ भन्ने कुरा सही होइन। तर व्यक्ति मात्रमा नभइकन पानीको आवश्यकता मौसम, शारीरिक गतिविधि, गर्भावस्था वा रोगका अवस्थाहरू अनुसार फरक हुन सक्छन्। धेरै पानी पिउनु पनि सधैँ राम्रो होइन। मुख्य कुरा पर्याप्त रूपमा तपाईँ हाइड्रेटेड रहनु हो।
1: अब अर्को कुरा, हामीले सेवन गर्ने औषधिहरू हुन्छन् नि, दुखाइ कम गर्ने पेन किलरहरू हुनसक्छन्, अनि हामीले सुन्ने गरेका छौँ ती औषधिहरूले मृगौलामा असर पनि पार्न सक्छ भनेर, के त्यो साँच्चै हो?
2: साँच्चै हो। हामीले प्रयोग गर्ने विभिन्न पेन किलर, जस्तै हामीले ब्रुफेन भनेर प्रयोग गरिरहेका हुन्छौँ, आइबुप्रुफेन, ती जस्ता केही अरू एनएसएच पेन किलर, विशेष गरी धेरै मात्रामा वा लामो समयसम्म वा जुन मृगौलाका जोखिम, मृगौला रोगका जोखिम भएका व्यक्तिहरूमा यसले समस्या बनाउन सक्छ। त्यसैले औषधि पसलमा सजिलै पाइन्छ भन्दैमा लगातार प्रयोग गर्नु राम्रो होइन। जोखिम भएका व्यक्तिहरूमा यसले समस्या बनाउन सक्छ। त्यसैले औषधि पसलमा सजिलै पाइन्छ भन्दैमा लगातार प्रयोग गर्नु राम्रो भयो।

0: जानकारी लिन सकिन्छ।
1: हजुर,
0: अनि यो मृगौलाको रोगहरूको आवाज कम हुन सक्छ,
1: त्यसैले जोखिम छ भने कुनै पनि लक्षण कुर्नुभन्दा आफ्नो जिपीसँग कुरा गरेर विभिन्न टेस्टबारे कुरा गर्नु राम्रो हुन्छ।
0: त्यसैले गर्दा हाम्रो श्रोताहरूलाई पनि हाम्रो सुझाव, यदि हजुरहरूले आफ्नो मृगौलाको स्वास्थ्य जाँच गराउनु भएको छैन भने कृपया जिपीसँग भेटेर फेरि आफ्नो ब्लड टेस्ट गराउनुहोला। यही सल्लाह सुझावका साथ आजको स्वास्थ्य श्रृङ्खला यति नै। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। नमस्कार।

श्रोतावृन्द, यिनै प्रस्तुतिहरूका साथै आजलाई बिदा माग्ने बेला पनि भएको छ। कार्यक्रम सुनेर साथ दिनुभयो आभार व्यक्त गर्दछौँ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.3cr.org.au/chautarima गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव सल्लाह प्रतिक्रियाहरू कृपया हामीलाई पठाउनु हुन आग्रह गर्दछौँ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। पुनः बडा दशैं 2083 सालको यो पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताहरू र तपाईँका परिवारका सम्पूर्ण सदस्यहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। कार्यक्रमको अन्तमा पनि एउटा दुर्गा भजन, आनन्द कार्कीको स्वर, शिला पन्तको भक्ति रचनालाई राजुबाबु वज्राचार्यको सङ्गीत श्रोताहरू समक्ष छाडेर सहकर्मी साथीहरू कृतिका पौडेल, प्रमोद सुवेदी, सरोजा श्रेष्ठ सँगै म लोभ आजलाई बिदा माग्दछौँ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्रि। यहाँहरूको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित।